लङमो हामचक पनि बरक भाइ तङ नानी मुचुङ जत जरा वन अब तङ थोक्ने जरा फनाउँथुङ एबा खाखा माने जरा फनाउँथुङ जेफ्रु लङमो मङ्सासुक जरा हाम्य फ